0: سیف مہیلا چیمپئنشپ 2026 کے فائنل مقابلے میں بھارت نے موجودہ چیمپئن بنگلہ دیش کو 3-1 سے ہرا کر ریکارڈ چھٹی بار خطاب اپنے نام کیا. یہ میچ کل گوا کے مٹگاؤں میں کھیلا گیا. پردھان منتری نریندر مودی نے بھارتیہ مہیلا فٹ بال ٹیم کو سیف مہیلا چیمپئنشپ 2026 جیتنے پر بدھائی دی ہے. شری مودی نے کہا کہ اس جیت سے آنے والے سمے میں یوواؤں کو فٹ بال کھیلنے کی پریرنا ملے گی. کرکٹ میں نیو چنڈی گڑھ میں بھارت نے افغانستان کے ساتھ کھیلے جا رہے اپنے ایک ماتر ٹیسٹ میچ کے آج دوسرے دن 8 وکٹ کے نقصان پر 564 رن بنا کر اپنی پاری گھوشت کر دی. جواب میں تازہ سماچار ملنے تک افغانستان نے پہلی پاری میں چھٹے اوور میں 1 وکٹ کھو کر 28 رن بنا لیے ہیں. پردھان منتری نریندر مودی نے میجر ابھیلاشا براک کو سنیکت راشٹر سینیہ لینگک ادھیوکتا پرسکار سے سمانت کیے جانے پر بدھائی دی ہے. اور انت میں لیجیے سنیے اس بلٹن کے مکھیہ سماچار ایک بار پھر. بھارت انڈونیشیا سنیکت آیوگ کی بیٹھک نئی دلی میں جاری. گرہ منتری امت شاہ نے انتراشٹری سیماؤں پر وتیہ اور سمپتی سمبندھی لین دین پر کڑی نگرانی رکھنے کا نردیش دیا. केंद्रीय माध्यमिक शिक्षा बोर्ड CBSE कक्षा 12 के पुनर्मूल्यांकन आवेदन पोर्टल को आज रात बंद कर देगा. राष्ट्रीय पुरस्कार विजेता मलयालम अभिनेता सलीम कुमार का कोच्ची में निधन. मौसम विभाग ने अगले 2-3 दिनों में देश भर में तेज वर्षा का पूर्वानुमान व्यक्त किया. और क्रिकेट में भारत ने अफगानिस्तान के साथ खेले जा रहे अपने एकमात्र टेस्ट मैच में अपनी पहली पारी 564 रन पर घोषित कर दी है. اس کے ساتھ ہی دوپہر سماچار کا یہ انک سماپت ہوا. نمسکار.
1: یہ آکاش وانی دلی کا اندرپرستھ چینل ہے. میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹز اور ڈی آر ایم 810 کلو ہرٹز پر. سمے ہوا ہے دوپہر کے 2:30:15 और प्रस्तुत है कार्यक्रम एक ही कलाकार. नमस्कार, आदाब. एक ही कलाकार सुनने वाले हमारे सभी साथियों को आपकी दोस्त तृप्ति जौहरी का एक बार फिर हर रोज की तरह सिने जगत के एक बेहतरीन कलाकार की बातें, उनकी सदाबहार फिल्मों के किस्से और साथ ही प्यारे प्यारे गीत लेकर जुड़ गए हैं हम आपके साथ इंद्रप्रस्थ चैनल के माध्यम से. साथियों, आपकी बेसब्री को दूर करते हैं और बता देते हैं हमारे आज के कलाकार कौन हैं. हमारी आज की कलाकार हैं हिंदी सिनेमा के क्लासिक ब्लैक एंड व्हाइट युग की एक बेहद प्रसिद्ध और खूबसूरत भारतीय अभिनेत्री बीना रॉय. जी हाँ, तो जो श्रोता हमारे ब्लैक एंड व्हाइट टाइम से फिल्में देखते आ रहे हैं उनको याद आ गई होंगी हमारी आज की कलाकार बीना रॉय. वैसे उनको हम मुख्य रूप से उनकी फिल्म अनारकली, घूंघट और ताजमहल जैसी फिल्मों के लिए भी, बेहतरीन भूमिकाओं के लिए भी जानते हैं.